0: को यसरी
1: तिम्रो गालाको तिल जहाँ छ मेरो तिल
0: Well, everyone, final rehearsal. One, two, three,

0: लौ न सुरु गरौ न रात छिपिसक्यो
1: अनि पाटुलीसँग भिन्ने त नि खै त तलाई त मै टेर्दिन झन् बाटुलीको त आशै नगर
2: त्यसो सर्त लाउ आरे जे भन्छौ त्यो मागौ
3: होइन हाम्रा पुग्नेले गाइहाल्छ नि नमस्ते नमस्ते
1: बाटुलीले एउटा शर्त राखेकी छ
3: मन्जुर छ मन्जुर छ
1: पहिला शर्त त सुन
4: सुन्दिम न त सुन्दिम
1: यदि बाटुली हारे पुर्नेको स्वास्नी बन्न तयार छ तर पुर्ने हार्यो भने
4: हार्यो भने
1: यदि पुर्ने हार्यो भने बाटुलीको घरमा हली बस्नुपर्छ
4: क्यार्ने हो के छ विचार
3: कस्तो लाग्यो सर त रसिलो ल सुरु गरौँ
4: ल अलिक खिपेर दे त
3: ल रन गरिदिउँ

0: के भयो भाइ?
1: सर, हामी धेरै ठाउँमा पुग्यौँ तर
0: केही छैन, म छु नि, टेन्सन नगर, आऊ रमाइलो गरौँ।